0: ہے. حدیث شریف میں اگر کوئی فضیلت کسی چیز کی آ گئی تو پھر اس پر کسی کو اشکال نہیں ہو سکتا, اس لیے کہ وہ نبی علیہ الصلاۃ والسلام نے فضیلت بیان کی. There are lots of things Nabi alayhi salatu wasalam has given the virtue of it. So that is the authentic one. Then the same name of Allah tabaraka wa ta'ala, some mashayikh, some awliya, it's their experience that if you read this so many times, you read that so many times, then you get this benefit, you get that benefit. Unhone apne tajrubat ki roshni mein کہ اگر یہ اتنی دفعہ پڑھ لیا تو اگر شادی نہیں ہو رہی ہے تو بیوی مل جائے گی, تو ابھی حدیث شریف میں تو نہیں آیا ہے, یا اتنی دفعہ پڑھ لے تو تجارت چمک جائے گی, یا اتنی دفعہ پڑھ لے تو سفر آسان ہو جائے گا. اب یہ تجربات ہے, تو تجربات جو ہے ایکسپیرینسز اف اٹ از, so that we are not going to say that Nabi alayhi salatu wasalam gave that virtue or he gave that fazilat. This is where many times we make a mistake, that if somebody asks for some wazifa, for something or the other, then we give some wazifa. Then somebody will come up and say, in which hadith sharif is that wazifa? So now it's not necessary that the wazifa has to be in the hadith sharif. It is just like a doctor, if a person has to ask him that for this sickness of mine you gave this medication, which hadith sharif it is mentioned, 3 times a day, 3 teaspoons. Agar tabib se koi sawal kare ki pehle hadith sharif bayan karo ki ye dawa jo hai heart ke liye ya gurde ke liye ya pet ke liye ya sar ke dard ke liye, din mein 3 dafa lo aur is tarah lo aur us tarah lo ye, aur phir لیگزیٹو لو, یہ کرو وہ کرو, مس گیمی حدیث شریف, تو حدیث شریف کہاں وہ بیان کرے گا, تو پھر تو وہ مرے گا وہ. تو یہ ضروری نہیں ہے کہ وہ طبیب حدیث شریف بیان کر کے دوا دے, لیکن یہ اس کے لیے ضروری ہے کہ وہ اس کو حدیث شریف کا علاج نہ بتائے. ایک تو یہ ہے کہ وہ کہے کہ دس از ویری گڈ میڈیکیشن, ٹیک اٹ 3 times a day, ان شاء اللہ یو ول گیٹ بیٹر. But if that doctor has to say that what I am telling you, what I am giving you is in Bukhari Sharif, Tirmizi Sharif, to phir hum kahenge ki bhai to batao kya hai, sabit karo. To isi tarike se ye wazife jo bataye jate hain, to iske andar zyada tar tajrubat hai, experience. Kabhi ek buzurg ke dil mein aa gaya, اللہ والے کے دل میں, کہ بس یہ وظیفہ کام کر جائے گا, اتنی دفعہ اگر اللہ تعالیٰ کا نام لے لیا تو ان کا کام بن جائے گا, تو انہوں نے بتا دیا. جیسے ڈاکٹر عبد الحی صاحب رحمۃ اللہ علیہ بتاتے تھے کہ 500 دفعہ اگر کوئی یا رحمان و یا رحیم, یا رحمان و یا رحیم, یا فرمایا کہ یا ارحم الراحمین 500 دفعہ پڑھ لے, تو مقدمہ cases, court cases, labor court cases, this case, that case, always people get jammed up sometime without justification, they haven't committed any crime or another. So if they reach that night time, tahajjud time, with yaqeen, then inshallah Allah Ta'ala will find a way out for you. So now that's experience. Bahut se logon ne tajruba kiya aur ho gaya. Isi tarike se shaadi wagaira ke liye ya jami'o یا لطیف ہو 111 دفعہ کوئی پڑھ لے درود شریف و الاخر. یہ بتایا جاتا ہے کہ جو شادی جو لڑکی کی تلاش میں ہے یا جو لڑکے کی تلاش میں, تو لڑکی جو ہے وہ پڑھے یا جامع ہو, یا نوجوان یا جو بھی شادی کرنا چاہتا ہے وہ تو پڑھے یا جامع ہو 111 دفعہ درود شریف و الاخر, 3-3 دفعہ یا 11 دفعہ. اور لڑکی کے والدین یا لطیفو پڑھے 111 دفعہ روزانہ, صبح یا شام یا دونوں دفعہ, یا لطیفو 111 دفعہ پڑھ لے, تو 60% تجربہ ہے کہ 5-6 مہینے میں یا ایک जल्दी कोई जोड़ मिल जाता है नेक जोड़, लेकिन फिर भी जरूरी है कि वो बाकी चीजें भी उसकी जिंदगी में हो। ये नहीं कि सिर्फ वजीफा पढ़ रहा है और दाढ़ी साफ, गुनाहों के अंदर मुलव्वस, नमाजों का कोई ठिकाना नहीं और कहता है कि मैं तो बड़ा वजीफा रोजाना पाबंदी से पढ़ता हूँ। तुम तो कहो पाबंदी से वजीफा जो है ये पैकेज के साथ आता है, पैकेज डील, नमाज रोजा ज़कात हज तौबा इस्तिग़फ़ार के साथ, फिर ये भी पढ़ ले तो काम हो जाएगा। तो इस तरीके से ये अगर पढ़ ले तो इंशाल्लाह उम्मीद है कि उनको नेक खाविन मिल जाए, या लड़का है तो अच्छी लड़की मिल जाए। तो माँ बाप को पढ़े या लतीफो और ये पढ़े या जामे। अब अगर कोई कहे कि किस हदीस शरीफ में आया है तो ये हदीस शरीफ का नहीं है, इन बुजुर्गों का बताया हुआ एक वजीफा है और बहुत से लोगों ने तजुर्बा किया और काम बन गया। तो अब अगर किसी का काम नहीं बना तो फिर उसको ये समझना चाहिए कि अल्लाह ताला की तरफ से एक आजमाइश है। तो उसके लिए फिर ये है कि सब्र करे, यानी कोशिश करे, तलाश करे, पैगाम पहुंचाए। ये नहीं कि बैठा हुआ है न कहीं पैगाम पहुंचाता है न कोई अपनी मेहनत करता है और फिर कहता है कि कुछ नहीं हुआ। हजरत मौलाना वसीउल्लाह रहमतुल्लाह अलैह से एक बहुत मालदार शख्स ने कहा कि मैं हज को जाना चाहता हूँ, कई साल हो गए, बस आप दुआ कर दीजिए कि मैं हज को चला जाऊं। अब एवरी ईयर आई कीप सेइंग लाइक दिस, मेक दुआ आई गो फॉर हज, मेक दुआ आई गो फॉर हज, लेकिन खुद कुछ नहीं करता। तो हजरत ने फरमाया कि कोई बात नहीं, तुम मुझे अपने पैसे दे दो और पासपोर्ट दे दो, टिकट में खरीद करके फिर वीजा वगैरह लगवा कर फिर जहाज तक पहुंचा कर फिर दुआ करूंगा या अल्लाह इनका हज कर कि पहले इनको तुम्हारा कुछ पासपोर्ट वगैरह बने, कुछ ये हो जाए, वो कुछ करना धरना है नहीं, और कहते बस हज हो जाए तो हज थोड़ा हो जाएगा। तो वो सब मुझे दो, आल फिक्स योर पासपोर्ट वीजा एवरीथिंग, टेक यू टू द एयरपोर्ट, पुट यू ऑन एरोप्लेन, तो इसका मतलब ये है कि कुछ खुद भी करे और फिर दुआ भी करे और यकीन के साथ करे तो इंशाल्लाह काम बन जाता है। और अगर नहीं बना तो फिर इसका मतलब ये है कि उसके लिए अल्लाह ताला ने एक दूसरा रास्ता खोला है कि सब्र कर ले। तो सब्र के ऊपर फिर उनको वो दर्जात मिलते हैं कि जो उस बीवी के मिलने पर न मिलते, या उस दुकान के मिलने पर न मिलते, या उस काम के हो जाने पर न होते। अल्लाह ताला ओपन सब से मदद दो फोहिम, या किसी बला से उसकी हिफाजत कर लेता है, और गिव्स हिम सम अदर थिंग इन रिटर्न, और फॉरगिव्स हिज सिंस, बट नाउ फोहिम इज दैट रूट, नाउ अल्लाह ताला इज टेकिंग हिम टू द रोड ऑफ सबर। So therefore many of them after some time of reading then they'll say, but we read so many times nothing happens. So I said, well, if nothing happens, not in my hands. Agar kuch nahi hua to hum kya kare usme, to tum sabr karo iske upar. Lekin ye mat kaho ki hota nahi hai isliye ki bahut se logo ka kaam ban gaya. To agar ban gaya bahut se logo ka aur tumhara nahi bana to iska matlab ye hai ki ya to koi tumhari engine mein kharabi hai, ya phir Allah taala ko kuch aur manzoor hai. इसलिए कि अगर एक किस्म की गाड़ी है खूब चल रही है बराबर, दैट मॉडल कार इज मूविंग क्वाइट वेल एवरीबडीज, बट वन पर्सन कार इज गिविंग हिम ट्रबल, देन वी विल से हिज कार इंजन देयर इज अ फॉल्ट देयर, इन हिज कार इंजन देयर इज अ फॉल्ट, वी वोंट से ऑल कार्स आर लाइक दैट, बट इफ ऑल आर हैविंग द सेम प्रॉब्लम लाइक द टोयोटास आर हैविंग नाउ, सो देन वी विल से वेल दैट्स अ प्रॉब्लम ऑफ द मैन्युफैक्चरर। तो यहाँ पर बहुत से काम बन गए तो फिर इसका अगर नहीं बना तो इसको मायूस नहीं होना चाहिए, उसको समझना चाहिए कि अल्लाह ताला वांट्स टू टेक हिम थ्रू द रोड ऑफ सबर। सबर भी तो एक रास्ता है, जिस तरह शुक्र रास्ता है सबर भी रास्ता है। कभी अल्लाह ताला इस रास्ते से ले जाते, कभी उस रास्ते से ले जाते। तो ये मौलाना के नाम से عبد القیوم. تو ہمارے حضرت والا اور دوسرے حضرات بھی بہت سے بزرگان دین فرماتے ہیں کہ جب کسی کو ڈپریشن کا مرض ہو, ڈپریشن ہو اس کو, تو ڈپریشن کے مرض میں وہ 333 دفعہ 333 ٹائمز اول آخر درود شریف یا حیو یا قیوم پڑھ لے یقین کے ساتھ, تو انشاءاللہ امید ہے کہ اس کا ڈپریشن ختم ہو جائے گا. ڈپریشن کا مطلب قبض, اگر قبض ہو گیا اس کو, کبھی آدمی نیک بھی ہوتا ہے اور قبض ہو جاتا ہے, کبھی گنہگار ہوتا ہے قبض ہو جاتا ہے, اور یہ وہ قبض نہیں جو بہت کھانے سے ہو جاتا ہے, یہ وہ روحانی قبض. This person doesn't want to make no namaz after that, doesn't feel like making zikr, doesn't feel like making tilawat, and yet he is a pious person, good person. تو یہ حالت بھی آتی ہے سالکین پر کہ کبھی آدمی بالکل سست ہو جاتا ہے, کچھ کرنے کا شوق نہیں رہتا, تو اس وقت وہ دیکھے اپنے اعمال کو, اگر ٹھیک ہے تو پھر سمجھے کہ ایک قسم کا قبض ہے, تو اس کے لیے پھر یہ پڑھے, لیکن اس عبادت کو نہ چھوڑے, کرتا رہے. میں نے وہاں پر ساؤتھ افریقہ میں آئی گیو ان ڈیٹیل ون ٹاک آن دس ان آور کنٹری. وہاں پر ساؤتھ افریقہ میں کیپ ٹاؤن ایک جگہ ہے اور دربن ایک جگہ, تو دربن سے اگر کیپ ٹاؤن جانا ہو تو دو راستے ہیں, لیکن اکثر لوگ جو راستہ لیتے ہیں تو اس میں پہلے ایک جگہ آتی ہے, اس کو کھیرو کہتے ہیں, بالکل سناٹا جنگل, بالکل ڈیزرٹ جیسے کہتے ہیں, کچھ بھی نہیں, بالکل طبیعت گھبرائے اور گرمی بھی خوب ادھر ہوتی ہے, یہ سب اور مائلز اینڈ مائلز اے پرسن ٹریولز اینڈ ٹریولز, ہی ڈزنٹ وانٹ ٹو ایون اسٹاپ دیئر بیکاز اٹس سو ٹیربل, یو گیٹ بورڈ اینڈ ٹائرڈ, یو جسٹ وانٹ ٹو گیٹ آؤٹ, نتھنگ ٹو سی, اٹس جسٹ ڈرائی. تو اگر کوئی شخص کیپ ٹاؤن جانا چاہتا ہے تو کبھی یہ راستہ آتا ہے شروع میں, لیکن اس کا ڈیسٹینیشن, اس کے منزل مقصود جو ہے وہ کیپ ٹاؤن ہے. تو عقل مند آدمی 10-15-25 میل 50 میل چلا کر کے یہ نہیں کہے گا کہ اب یہ تو بالکل ادھر ادھر کچھ بھی نہیں ہے, بس چلو میں واپس جاؤں, اس لیے کہ تھوڑی دیر کے بعد پھر گارڈن روٹ آتا ہے. تو وہ گارڈن روٹ پر جب آتا ہے تو وہاں پر ماشاء اللہ خوب نہریں ہے اور سمندر ہے اور برج بھی ماشاء اللہ ایسی بنائی ہے کہ خوب دیکھتے ہی طبیعت خوش ہو جائے, اللہ تعالیٰ کی قدرت کے مناظر ہے, بیوٹیفل ماؤنٹین, سی, لیک. وعلیکم السلام و رحمۃ اللہ, خیریت ماشاء اللہ. کیا شاہد صاحب ماشاء اللہ, تشریف رکھیے جی. اچھا ماشاء اللہ. تو وہ سفر میں جی, پھر تھوڑی دیر کے بعد وہ گارڈن روٹ آتا ہے, تو اس میں پھر نہریں ہے, سمندر ہے, پہاڑ ہے, جانور ہے, سب کچھ بہت خوش نما. تو عقل مند آدمی اس کو دیکھ کر یہ نہیں کہے گا کہ بس اب یہیں بیٹھے رہے, ماشاء اللہ کتنے اچھے مناظر ہے, اب آگے چلنے کی کیا ضرورت, ہم یہیں بیٹھے رہے, بہت مزہ آ رہا ہے, زندگی یہیں ختم کر دے. تو وہ بے وقوف نمبر ون ہوگا, اس لیے کہ اس کو جانا ہے کیپ ٹاؤن. جی جی. اب یہ راستہ آیا تو بس ذوق اور شوق میں بیٹھ گیا یا. تو اس لیے کہتے ہیں کہ اب عقل مند پانی بھی پیے گا, تھوڑی دیر استراحت اور راحت بھی کرے گا, درختوں کو بھی دیکھے گا, کچھ مناظر بھی دیکھے گا, لیکن بس وہی نہیں رہے گا, وہ آگے بڑھے گا, اس لیے کہ منزل مقصود آگے ہے. تو ایسے ہی سالک کے لیے راستے میں کبھی تکالیف, پریشانیاں, غم, کوئی مصیبت, کوئی یہ کوئی وہ, تو وہ کیرو جیسا راستہ ہے, تو وہاں رک نہیں جاتا. اگر ڈپریشن آ گیا, کچھ یہ ہو گیا, قبض ہو گیا, تو رکتا نہیں ہے, چلتا رہتا ہے. پھر آئے گا اچھا راستہ, ہی ول اسٹارٹ انجوائنگ دی کیفیات اینڈ آل, تو اس کو بھی وہ مقصود نہ سمجھے, وہ نہ سمجھے بس اب کیفیات حاصل ہو گئی, سو ناؤ آئی ہیو ریچ مائی ڈیسٹینیشن. کیفیات از ناٹ ڈیسٹینیشن, کیفیات از آلسو a means. It takes you to your destination. It gives you enjoyment in your ibadat, zikr, tilawat, but your maqsood, your objective is Allah Ta'ala's raza and pleasure. Hum to hasil karna chahte hai Allah Ta'ala ki muhabbat. To Allah Ta'ala ki muhabbat aur Nabi Alaihi Salatu Wasalam ki muhabbat aur aapki itaat, ye hai maqsood. Aur phir wahan se manzil hamari bahut aage hai, wo jannat hai. Pahunchna hai jannat mein. Ye sab raaste hai. Namaz bhi ek raasta hai. Roza, zakat, haj bhi raasta hai. Ibadat raasta hai. Umrah raasta hai. Sadaqat, khairat, ye bhi raasta hai. لیکن یہ راستہ ایسا ہے جیسے کہ وضو, نماز کے لیے وضو. تو اب کوئی شخص وضو ہی کرتا رہے, کوئی ان سے پوچھے کہ یہ کیا کر رہے, کہ وضو کرتا ہوں. تھوڑی دیر کے بعد کیا کرتے ہو, وضو کرتا ہوں. پھر کہتے کیا کرے, وضو کرتا. تو وضو ہی کرتا رہے, نماز نہ پڑھے, تو ہم کہیں گے کہ یہ بے وقوف ہے. وضو تھا نماز کے لیے. Wuzu was for namaz, it was for Quran Sharif, it was for ibadat. To ab wuzu to wo karta hai lekin namaz nahi padta. To aise hi ye raaste par to aadmi chalta hai lekin jannat pahunchne ki koi fikr nahi usko. Yani kuch raasta chalta hai, wuzu kar raha hai, lekin ye destination nahi hai. To aage chalna, manzil uski bilkul aage hai, jannat hai. اللہ تعالیٰ کی رضا ہے جو جنت میں ہی معلوم ہوگی. تو اس لیے یہ دونوں صورتیں کبھی ہوتی ہے. تو یہ پھر مولانا عبد القیوم صاحب کے نام سے میں کہہ رہا ہوں کہ یہ یا حیو یا قیوم بتاتے ہیں کہ 333 ٹائمز کوئی پڑھے درود شریف و الاخر تو اس کا قبض, روحانی قبض, اسپرچول, تو وہ کھل جاتا ہے, بست حاصل ہو جاتا ہے اس کو. اس نام کے اندر ایسی تاثیر ہے, اس لیے کہ قیوم اللہ تعالی کی ذات ہے, خود بھی قائم ہے بغیر کسی کے سہارے کے, اور ساری دنیا کو قائم رکھتے ہیں, ساری انسانیت کو, سارے حیوانات کو, سارے مچھلیوں کو, پرندوں کو, اور کیڑے مکوڑوں کو, چھوٹی چھوٹی چونٹی ہوتی ہے اس کو بھی اللہ تعالیٰ زندہ رکھتا ہے, بڑے بڑے ہاتھی ہوتے ہیں اس کو بھی اللہ تعالیٰ زندہ رکھتا ہے. تو اس سے پھر وہ کشادگی ہو جاتی ہے. ایک ہمارے یہاں ایک جنگل ہے, وہاں پر ہاتھی بہت ہے
1: جی.
0: تو ایک دفعہ ہم گاڑی میں بیٹھے تھے تو دیکھا کہ بہت ہاتھی آ رہے ہیں. Lots of elephants were coming, big big size ones, jumbos. اسی لیے اس کو جمبو کہتے ہیں, بھی جمبو سائز. تو وہ آ رہے تھے تو ہم لوگ گاڑی میں بیٹھے رہے تھوڑی دیر. اس نے کہا بالکل ہلنا مت, بس خاموشی سے بیٹھے رہو. تو وہ آئے, قریب آئے, اس کے بعد پھر گزر گئے. کئی تھے اس میں بڑے بڑے, اگر وہ ذرا سا یوں ہلا دے اپنا وہ ختم, وہ گاڑی بھی جائے اور سب جائے. لیکن اللہ تعالی نے بس ان کو, تو اب وہ ٹورسٹ جو ہے وہ جل چلتے رہتے ہیں, وہ اپنا کام کرتا ہے, یہ اپنا کام کرتے ہیں. تو ویسے نقصان نہیں پہنچاتے, لیکن اگر کوئی چھیڑ چھاڑ کرے تو پھر ختم کرتے. تو میں نے اب اس کے بعد جب وہ گزر گئے تو میری عادت ہے کہ میں دیکھتا ہوں غور سے, ہر چیز کو غور سے دیکھتا ہوں اور عبرت حاصل کرتا ہوں. تو میں نے وہاں غور سے دیکھا تو چونٹی چل رہی تھی, کافی چونٹی, لٹل لٹل ٹائنی اینٹس جو وہ کی. اب یہ ہاتھی جب آئے تو ہاتھی کا پیر بھی اتنا بڑا بڑا اور جانور بھی اتنا موٹا, اور جب تھپ تھپ تھپ کر کے وہ جا رہے تھے تو وہ کون سی چونٹی وہاں باقی رہے گی. لیکن اللہ تعالی کی شان اور قدرت کہ ان دونوں قدموں کے درمیان وہ چونٹی چل رہی تھی, وہ سب بچ گئی, ادھر اور ادھر والی سب ختم, اور یہ بیچ والی سب بچ گئی, اور پورا اس کا ریوڑ چل پڑا. تو اب دیکھیے خدا تعالی کی شان کہ چھوٹی سی چونٹی کو اس ہاتھی کے پیروں کے درمیان زندگی بخشی. क्या शान खुदा ताला की, कि इतने बड़े बड़े हाथी और इतने सारे उसके पैर के दरमियान उस चुंटी को जान बख्शी, कई चुंटियां जो बीच में आई वो बच गई। तो ये मैं कह रहा था कि कभी वजीफा है, फिर हम भी लाइन पर फिर आ गए। मैं सोच रहा था कहां हम जा रहे हैं कि ये वजीफा वगैरह जो है ये हदीस शरीफ में कुछ फजाइल आते हैं, लेकिन अक्सर ऐसी चीजें जो है वो किसी अल्लाह वाले के जहन में आया कि नो दिस इज अ राइट थिंग, फिर रीड दिस इज कम राइट, रीड दिस इज कम राइट। सो नाउ दैट रीडिंग बिकम्स लाइक an experience that if you read this so many times, so we can't attribute it to Nabi alayhi salatu wasalam. One person was once saying here in Saudi Arabia, Madina Sharif mein, usne kaha ke ye bidat hai, wo bidat hai, ye 40 durud salam aap log padhte hai, ye bidat hai. So maine kaha ke acha bidat ki tareef karo, define bidat. To usne kaha jo Nabi alayhi salatu wasalam ne nahi kiya wo bidat hai. मैंने कहा बिल्कुल, अगर यही बात है कि जो भी आप सरासम ने नहीं किया और साहबा ने नहीं किया तो बिदअत, तो फिर तो मसला बड़ा मुश्किल हो जाएगा। इसलिए कि अगर मैंने उनसे पूछा वही मदीना शरीफ में, मैंने कहा कि इफ आई हैव टू सिट इन मस्जिद नबवी सल्लल्लाहु अलैहि वसल्लम फ्रॉम असर टिल मगरब, मगरब टिल ईशा, ईशा टिल फजर, फजर टिल जोहर, जोहर टिल नेक्स्ट डे मगरब, and I just sit and I just read and read and read durud sharif, durud sharif, durud sharif, so kya ye bidat hai? Aaj main padhta rahu 24 ghanta
1: ji ji
0: durud sharif ya quran sharif, to ab aap mujhe bataiye ki nabi alayhi salatu wasalam ne 24 ghanta baith kar ke durud sharif padhao, padte hi rahe durud sharif 24 ghanta या दो दिन तीन दिन सिर्फ नमाजे बीच में पढ़ी और फिर दुरूद शरीफ, या किसी साहबी का बता दो कि बस उन्होंने ये किया। तो अगर हुजूर अलैहिस्सलातु वस्सलाम ने नहीं किया और साहबी ने भी नहीं किया तो बिदअत हो जानी चाहिए, लेकिन बिदअत कोई नहीं कह सकता इसको, कैन एनीबॉडी कॉल इट बिदअत? लेकिन अगर मैं वहां पर ऐलान करूं मस्जिद नबवी सल्लल्लाहु अलैहि वसल्लम में कि भाइयों, दोस्तों, साथियों, सुबह से शाम तक, असर से मगरब, मगरब से ईशा, फजर, जोहर, असर तक सब बैठ करके दुरूद शरीफ पढ़ो, और अगर पढ़ोगे तो फिर उसका नबी अलैहिस्सलाम ने फरमाया है कि इसका इतना सवाब है, इतना सवाब है, अगर इस तरह से बैठकर इस तरह हेयत से फला फला तब पढ़ोगे तब तो अब बिदत हो जाएगी। इसलिए कि हुजूर अलैहिस्सलातु वस्सलाम ने तो इसकी कोई फजीलत इस तरह बैठकर 24 घंटे मस्जिद में पढ़ने की तो नहीं बताई, ये बताया कि दुरूद शरीफ पढ़ेगा तो 10 सवाब मिलेगा, 10 गुना माफ होंगे, दर्जात बुलंद होंगे, लेकिन ये तो नहीं फरमाया कि बस इस तरह बैठो, इस तरह भरो, इस तरह करो। तो इसी तरीके से अगर मशाइख हमारे ये कहे कि यूं बैठो, ज़र्ब यूं लगाओ, इल्लल्लाह यूं करो सब, तो ये इलाजन है। लेकिन अगर कोई ये कह दे कि नहीं ये हदीस शरीफ है तो फिर हम कहेंगे बिदअत होगी, या मैं कहूं कि देखो मैं कर रहा हूं, अगर तुमने नहीं किया तो अजाब होगा, जहन्नम में जाओगे, तो फिर बिदअत हो जाएगी। ये जो बाज़े हजरात के साथ इख्तलाफ होता है कि तुम कहते हो खड़े हो जाओ, ये करो वो करो, फिर कोई हर्ज नहीं है, लेकिन जो न करे उसको बुरा समझना और ये समझना कि वजह गए जहन्नम में और ये बहुत बुरे लोग है और ये नबी अलैहिस्सलातु वस्सलाम को नहीं मानते, तो फिर जाकर के मसला गड़बड़ होता है। तो ये अल्लाह वालों के दिल में कोई बात आ जाती है और वो बता देते हैं, तो उस वक्त जो बताई हुई चीज होती है उसका नफा बहुत होता है। कुछ लोग सफर में जा रहे थे, वो गए एक अल्लाह वाले के पास और कहा कि कुछ नसीहत कर दीजिए। तो अब हम नसीहत हम क्या करते, हम कहते कि सफर में जा रहे हो तो मेक श्योर यू मेक योर नमाज, आंखों की हिफाजत करना, गुनाह के काम मत करना और सबके हकूक अदा करना और सफर में अपनी नमाजों की पाबंदी, ऐसे ही नसीहत हम करेंगे सफर में जा रहा है और क्या करेंगे। अब उस अल्लाह वाले से कहा कि कुछ नसीहत कर दीजिए, तो उन्होंने कहा हाथी का गोश्त मत खाना। अभी انہوں نے کہا کہ ہاتھی کا گوشت مت کھانا. تو اب یہ کوئی نصیحت ہوئی. اب یہ لوگ بھی پریشان حیران کہ اب یہ کوئی نصیحت ہوئی اللہ والے اتنے بڑے آدمی اور ہم ان سے کہتے نصیحت کرو کہ ہاتھی کا گوشت مت کھانا. تو ان کی سمجھ میں بات آئی نہیں, کہتے ہاؤ ڈونٹ ایٹ ایلیفینٹ میٹ. خیر اس زمانے میں سفر بڑا جنگلات سے ادھر سے ادھر سے ہوتا تھا. اب ہوا یہ کہ وہ چلتے چلتے راستے میں جنگل میں گم ہو گئے. جب گم ہو گئے تو ایک دن دو دن راستہ ہی نہیں مل رہا ہے, تو اب بہت پریشان ہوئے اب کیا کرے. تو ایک ہاتھی کا بچہ کچھ نظر آ گیا, چھوٹا سا بالکل, جو اپنی ماں سے الگ ہو گیا تھا. تو ان لوگوں نے کہا کہ اچھا شاید یہی بات ہو جو انہوں نے کہا کہ ہاتھی کا گوشت مت کھانا. ساتھیوں نے کہا وہ تو ویسے ہی کہا ہوگا, ہمیں بھوک لگی ہے یہاں پر مر رہے ہیں, کیا کھاؤ اب اس کو. تو کسی طریقے سے اس کو قتل مار کر کے پھر ہاتھی کا گوشت سب نے کھایا. لیکن وہ ایک شخص نے کہا بالکل مت کھاؤ, ورنہ انہوں نے یہی نصیحت کی تھی. کہا وہ کرتے رہتے یہ لوگ نصیحت. تو ہاتھی کا گوشت سب نے کھایا, بس اس ایک نے نہیں کھایا. کھانے کے بعد پھر لیٹ گئے, نیند آ گئی سب کو, اب پیٹ بھر کر پھر نیند آ گئی. کہا کہ اب تلاش کریں گے راستہ, لیکن اب کم سے کم کھانا تو کچھ مل گیا. تو جب وہ لیٹے ہوئے تھے تو ہاتھی وہ ماں ان کی آئی بچے کی, اور جو سب سو رہے تھے تو خراٹے لے رہے تھے, دے آلویز سنورنگ, سو دے سٹارٹڈ سمیلنگ ایوری باڈیز ماؤتھ, اینڈ یو کڈ سی دس چیپ ایٹ ٹوکیم لائک دیٹ. پڑک کلاس اس کو ختم کیا, وہ دو تین تھے اس کو بھی اٹھا کر مار دیا. اور وہ ایک جس نے نہیں کھایا تھا تو اس کو یوں اٹھا کر اپنے پیٹ پر بٹھایا اور جنگل کے اندر نکلتے نکلتے راستے پر لگا دیا اس کو. تب یہ جب واپس گئے اس اللہ والے سے ملاقات ہوئی تو انہوں نے کہا کہ حضرت اس وقت تو ہماری سمجھ میں کچھ بات آئی نہیں تھی, آپ نے کہا تھا کہ بس ہاتھی کا گوشت مت کھانا, لیکن میری جان جو بچی اسی طریقے سے بچی. تو یہ اللہ والوں کے منہ سے ایک بات نکل جاتی ہے عین موقع پر تو اس کے اندر خیر ہوتی ہے. ہمیں سمجھ میں نہیں آتا اس وقت, لیکن دیکھیے اب اس کی جان اسی سے بچ گئی. تو جلال الدین رومی رحمۃ اللہ علیہ اس قصے کو ذکر کرنے کے بعد یہی فرماتے کہ اللہ والوں کی زبان سے کوئی بات نکل جائے تو کبھی ہماری عقل میں نہ آئے, لیکن اس کو مان لینا. عقل میں کبھی نہیں آتی, ہماری عقل کچھ کہتی ہے نہیں نہیں ایسا نہیں ہو, یوں کر دیتے ویسے کریں گے یوں کریں گے, اور ان کی زبان سے ایک بات نکل گئی کہ یوں کرو. تو یہ تو نہیں کہ اللہ والے جو ہے بس اللہ بن گئے کہ اب ایسا ہی ہوگا, لیکن اکثر ایسا ہوتا ہے کہ اللہ تعالیٰ ان کی لاج رکھ لیتے ہیں, ان کی لاج رکھ لیتے, اس لیے کہ اللہ ولی الذین آمنوا, اللہ تعالیٰ جو ہے ایمان والوں کے دوست ولی. اور اسی طریقے سے الا ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون الذین آمنوا وکانوا یتقون. تو جب اللہ تعالیٰ دوست ہو جاتا ہے تو دوست کی لاج رکھتا ہے. تو اللہ تعالیٰ کہتا ہے کہ میرا یہ بندہ جو ہے یہ تو میرا ہے, اپنا ہے. اب اس کے منہ سے ایک بات نکل گئی تو اس کو سچا ثابت کر تاکہ ان کی لاج رہ جائے. یہ نہیں کہ انہوں نے کوئی فتویٰ مسئلہ بتایا, ورنہ نصیحت کا کوئی نصیحت ہے کہ ہاتھی کا گوشت مت کھانا. ان کو بھی معلوم نہیں ہوگا کہ ایسی نصیحت کیوں کی, کبھی خود ان کو معلوم نہیں ہوتا ہے. یہ نہیں کہ وہ جب بتاتے ان کو معلوم ہے, وہ تو بعد میں وہ کہے گا کہ یو نو یو گیو می دیٹ نصیحت, اٹ ریئلی ہیلپڈ. تب ان کو پتا ہے کہ ماشاء اللہ الحمد للہ. بہت سی دفعہ ایسا ہوتا ہے, ایک آدمی کا آپریشن ہونے والا تھا, بہت بڑا آپریشن, اور وہ پتا نہیں کتنے لاکھ رین ہونے والے تھے. اب وہ سب ڈاکٹر نے کہا یو ہیو ٹو ہیو دیٹ آپریشن, یو ہیو ٹو دس, یو ہیو ٹو. میں اس کی خبر لینے کے لیے گیا تو اس نے کہا کہ ویری بگ آپریشن, واٹ مسٹ آئی ڈو, آئی ڈونٹ نو. سو میں نے ان سے کہا کہ خیر دعا کریں گے, لیکن ان سے کہو کہ تمہیں دو چار دن دے دے ذرا کچھ, پھر سوچ کر کے غور کر کے دین یو کین کم بیک فار دا آپریشن اف ہی سیز, بٹ آئی ڈونٹ سیم ٹو فائنڈ مائی وے کلیئر فار یو فار آپریشن ان دس ایج آف یورز اینڈ ایوری تھنگ. हालांकि मैं खुद बहुत से लोगों को कहता हूँ कि डॉक्टर ने अगर कहा कि ऑपरेशन करना है तो कर लो, इसलिए मैंने खुद भी करवाया। तो ये एक इलाज है, इसमें कोई गुनाह का काम थोड़ा है कि ऑपरेशन करवाए, लेकिन बस उसको बस यही समझ में आया कि खाम खा ये बड़ा ऑपरेशन करवाएगा, होगा कुछ नहीं। तो मैंने उनसे कहा कि तुम मत करो, टेल देम टुडे एटलीस्ट डोंट डू इट, दे वेर रेडी टू डू इट दैट डे, बट डोंट टेक माई नेम आई सेड, अदरवाइज दे विल से दैट दिस मौलाना, दे टेल यू मस्ट मेक एंड डोंट, यू डोंट नो व्हाट यू गोइंग थ्रू एंड ऑल दैट। मैं कहा मत करो। तो अब उन्होंने इसरार किया, नाउ गो बैक होम, आई डोंट हैव ऑपरेशन। अब उन लोगों ने कहा कि हाउ कैन यू बी सो फूलिश एंड हाउ कैन यू डू दिस एंड दैट। तो उसने कहा बस मुझे दो दिन दे दीजिए, फिर मैं सोच करके फिर उसी रात उसका इंतकाल हो गया। अगर वो ऑपरेशन करते तो 2 लाख रैन उसका हो जाता और होता कुछ नहीं। ही वॉज गोइंग टू गो, आई डिडंट नो ही वॉज गोइंग टू गो, जस्ट दैट दिल में बस उस वक्त उनको देख कर ये ख्याल आया कि क्या ऑपरेशन कुछ फायदा नहीं होगा। तो ये कोई हमें तो समझ में बात आती है, हम कोई अल्लाह वाले थोड़े है कि बस बता दे, तो अल्लाह ताला ने उस वक्त एक बात कहलवा दी तो वो बच गया। ऐसे ही बहुत सी चीजें हो जाती है किसी के। एक आदमी आया, उसने कहा कि मैं 32 या 33 जगह 33 और 34 प्लेसेस आई वेंट लुकिंग फॉर अ गर्ल एंड एवरीबडी सेज नो नो नो नो, तो मैं थक गया, आई डोंट डू एनी मोर। नौजवान था, मैंने कहा कि नो यू मस्ट लूज होप, ना उम्मीद मत हो। तो मैंने उनसे कहा कभी ऐसा होता है कि एक आदमी सारी दुनिया का चक्कर खाता है और उसको बीवी मिलती है नेक्स्ट डो। मैंने उनसे कहा सारी दुनिया का चक्कर खाकर बीवी मिलती है उसको नेक्स्ट डो। तो वो कुछ दिनों के बाद आया और कहा कि दोस्त दरवाजे घर से वहां पर तय हो गया। Now that I know they're going to find 2 doors away. This is cheese thi nikal gayi zubaan se. To ye kabhi ho jata hai. Aur hum to koi Allah wale nahi hai, lekin ye hai ki jo sahi maana mein Allah wale hote hai to kabhi wo kehte hai ki safar mat karna, kabhi wo kehte hai ki jaldi safar karo, kabhi wo kehte hai ruk jao, kabhi wo kehte hai baith jao, kabhi kehte hai khade ho jao. तो हमारे समझ में बात कभी आती नहीं और हम सोचते कि नो बट आई कैन सी द बेनिफिट्स, आई कैन सी दिस, आई कैन सी दैट, यू कैन सी एवरीथिंग बट डू यू हैव द बसीरत दैट दे हैव, वी कैन सी विद आईज टू अ लिमिट एंड एन एक्सटेंट बट दे सी विद देयर हार्ट्स, नाउ वेयर कैन वी सी लाइक दैट। कराची के एयरपोर्ट पर एक रात हम पहुंचे, वहां तो बड़ी लंबी लाइन थी, ये भी साथ था। तो वहां पर खड़े रहे तो एक आदमी आया, माशाल्लाह दाढ़ी उसकी, इमिग्रेशन ऑफिसर, और उसने कहा कि तुम्हारी पासपोर्ट कहाँ है। मैं कही है लॉन्ग क्यू, ही केम स्ट्रेट एंड टुक माय पासपोर्ट। हु एल्स इज विद यू, आई सेड दिस मैन इज विद मी, ही सेड आई टेल हिम टू कम देयर टू ब्रिंग द पासपोर्ट। तो ले गया वो, लाइन सब पास करके वहां पर छोड़ करके फिर आया मेरे पास और कहा कम विद मी। तो वहां जाकर के बिठाया एक जगह, I want to ask you a few questions. अब मैं घबराया कि सुस्वो के सारा what is going to ask me now? Interrogation है क्या है वल्लाहु आलम, क्योंकि मैं अमेरिका जाकर आया था। तो उसने पूछा, उसने कहा कि ये पूरे क्यू में उनके एक नेक गुमान उसने पाए, उन्होंने कहा लंबे क्यू में मुझे अल्लाह वाला वर्तुन नजर आए। मैंने कहा अल्लाह ताला तुम्हारा नेक गुमान कबूल करे। तो उसने कहा कि मेरा दिल जारी है कि नहीं, इज माई हार्ट अलाइव ओर नॉट, चंद जारी है इज रनिंग जिक्रुल्ला से, तो ये मुझे बताओ। मैं नमाज भी पढ़ता हूँ, कोई दुरुशे भी पढ़ता हूँ, ये करता हूँ, मेरा दिल जारी है कि नहीं। तो मैंने उनसे कहा कि मैं क्या जानू तुम्हारा दिल जारी है कि नहीं है, हाउ कैन आई सी इन टू योर हार्ट, क्या मैं तो चश्मा पहनता हूँ। I can't even see. So they have to wear glasses. Where am I going to see your heart? But what I know is that if a person is making ittiba and a ta'at of Allah Ta'ala and His Rasul Sallallahu Alaihi Wasallam, then his heart is jari. Chal raha hai. Aur agar Allah Ta'ala ki itaat aur Nabi Alaihi Salatu Wasalam ki farma bardari nahi kar raha hai, to phir wo chahe hawa par ud raha ho lekin uska dil jari nahi. Bas yahi mayar hai, ya gauge hai, ya yardstick hai, is par tum measure kar lo apna heart, main apna heart measure kar lo. To bahut khush hua, phir kuch baatein ki usne, phir haath pakda, ka saman aa gaya, main aa gaya. Bahar nikal gaye to saman bhi usne sab saath kiya, phir wahan se bahar nikla. اور یہی وہ حضرت جو آپ نے سنایا تھا نا, دیکھو کہاں سے اللہ تعالیٰ نے لا کر کے اس قصے کے ساتھ جوڑ دیا. یہ جو بتایا کہ مجھے کوئی اطلاع بھی نہیں تھی اور پہنچ گئی, اسی رات کا قصہ ہے, بالکل وہی قصہ ہے. میں نے اطلاع ہی نہیں دی, میں نے کہا بس اس لیے کہ میں نے کہا صبح 3-4 بجے کون خامخواہ کسی کو اطلاع دے, آؤ اور لے جاؤ ہمیں کچھ نہیں. تو اس نے ہاتھ وہ پکڑ کر کے پھر وہ سب دیکھ رہے کہ مولوی کو کے بعد وہ کوئی چیکنگ ویکنگ کچھ نہیں, باہر لے گیا. باہر لے گیا اور کہا کہ یہاں پر وہ میٹرو گاڑی آج کل چل رہی ہے, بہت اچھی ہے, بس 200 روپیہ یا کچھ لیتے ہیں, وہ سیدھے آپ جہاں جانا ہے وہاں پہنچا دیتے. تو اسی نے وہ گاڑی بھی کی, سب کچھ کیا, وہ رجسٹریشن لیا, اس میں بٹھایا اور ڈرائیور سے کہا دیکھو صرف مولانا کو بالکل وہاں پر خانقاہ میں جہاں جا رہے ہیں بالکل پہنچا دینا اچھی طریقے سے. تو وہ ڈرائیور بھی سوچا کہ وہ بڑے اوپر سیٹ صاحب کہہ رہے ہیں, تو وہ بھی بہت اچھی طریقے سے لے گیا. اور وہاں فجر کی نماز میں پہنچے تو حضرت دیکھ کر کے تعجب میں پڑے, تم کہاں سے آ گئے؟ میں کہا حضرت بس اس طریقے سے ہوا, بہت خوش ہوئے, بہت دعائیں دی. تو یہ وہی قصہ, تو دیکھو ابتدا آپ نے کی تھی بوسٹنگ کے لیے اور فیولنگ کے لیے, اور آخر میں آ کر کے وہیں پر اللہ تعالیٰ نے وہ قصہ پر اختتام کروایا. Now look at it, he made us listen to that. I had no idea I'm going to mention this. But that is exactly that incident that Hazrat is talking about. اچانک پہنچ گئے اور اطلاع بھی نہیں دی اور آگے میری محبت میں آ گئے. تو یہ دیکھو سارا قصہ یہی. تو بس اب جب کہ یہ سب ہو گیا تو اب کھانا کھلاؤ ان سب کو. یہ جو لائے ہیں روحانی کھانا ہو گیا, آپ کو جسمانی کھانا ان کو کھلائے.
1: یہ جسمانی وہاں کے لیے,
0: کہاں کے لیے؟
1: آپ کے وطن شریف.
0: نہیں نہیں بس کھلائے سب کو. کیا ہے
1: اس میں؟ تھوڑی سی کھجور ہے.
0: ہاں تو بس کھلائے, کھلائے بس, سب کھائیں گے, دعا دیں گے آپ کو. یہاں کھائیں گے وہاں کہاں چلے گی, آپ کے ثواب میں کمی نہیں ہوگی.
1: کمی وہ تو نہیں ہوگی ان شاء اللہ.
0: ان حرم شریف ہی واز ہولڈنگ دا ٹیپ ریکارڈر فار دا ہول ون ان دا کار ڈرائیونگ از ڈرائیونگ از ہولڈنگ ٹیپ ریکارڈر. ویسے ویسے آپ بھی گاڑی چلائیے.
1: اچھا اس کو بولتے ہیں.
2: بسم الله الرحمن الرحيم. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن الرحيم. قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد. بسم الله الرحمن الرحيم. قل أعوذ برب الفلق من شر ما خلق ومن شر غاسق إذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد. بسم الله الرحمن الرحيم. قل أعوذ برب الفلق من شر ما خلق ومن شر غاسق إذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد. بسم الله الرحمن الرحيم. قل أعوذ برب الفلق من شر ما خلق ومن شر غاسق إذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد. بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. بسم الله الرحمن الرحيم. الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. أعوذ بالله السميع العليم من الشيطان الرجيم. أعوذ بالله السميع العليم من الشيطان الرجيم. أعوذ بالله السميع العليم من الشيطان